0: که سوچه که تو اور قربان ہو پہلے بالکل یاری ٹرسٹ بن جاؤ میرا
1: सुन रहे हैं शिवा रेडियो, शांति की धुन रहे जीवन में सदा।